0: कराची जे नौजवान वापारी मीर रज़ा केस जी अदालती जांच के वारसन रद्द करे छो। अदालती कमीशन जोड़न वारे हुकूमती फैसले खिलाफ सिंध हाईकोर्ट में दरख्वास्त दाखिल। केस की जांच लाए जेआईटी जोड़न जो मुतालबो। वकील जबरान नासिर है जांच कमेटी की सिफारिश से अदालती कमीशन ठाया वो है। हुकूमती फैसले बाबत वारसन के आगाह ना कयो। मीडिया जरिए खबर पई है असांजी 24 साल सवालन मां कें एक जो भी जवाब ना मिलो। मीर रज़ा जे आखिरी फोटेजिस भी न था पिठा वन।
1: मातली वेझो तेज रफ्तार वेन टायरा टुटण सबब कल्टी थी पई। एक मुसाफिर फोत 15 का वधिक जख्मी। हैदराबाद खां मातली वेंदड़ वेन टंडर मोहम्मद खान रोड ते मीराणी मोरी स्टॉप वट कल्टी थी पई। हादसे के नतीजे में टंडर मोहम्मद खान वासी फैसल मेमण फोत थी वियो। फोतिए जो मड़ो ए जख्मी अस्पताल मुंतकिल।
0: ए घोड़ाबारी में किरियाने की दुकान मां चोरी खिलाफ शहर में शटरबंद हड़ताल। चोर सूरत सिंह जे दुकान के खाठणी लखे रुपये जो सामान ए रोक रकम खड़ी वया। वापारियों पारा चोरी वाले वाके खिलाफ एहतजाज। शहर में शटरबंद हड़ताल। वापारियों जो चवण है चोरी ए फुर के वाक्य सबब शहरी पान के गैर महफूज समझी रहा है।
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
3: अजरक के रंगों से रंगी,
4: दिल्ली के टुकड़ों से जुड़ी,
3: सिंध के दिल से निकली आवाज, आवाज
4: GAFM 88 नेटवर्क, सिंध की आवाज।
5: छा तव्हां जोड़न जे सूर, पुठन जी तकलीफ़, कुल्हन जे सूर या जिस्म जे नंढे वॾे सूर खां परेशान आहियो? छा इलाज कराए कराए थकिजी पिया आहियो? हाणे इस्तेमाल करियो खात्माए दर्द कोरस। हिकु आज़मायल कोरस जेको जोड़न, पुठन, कुल्हन ऐं जिस्म जे हर क़िस्म जे सूर में आराम लाइ तयार कयो वियो आहे। खात्माए दर्द कोरस मिलण जो हंधु हर आचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं। हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली। राब्ते जे लाइ फोन करियो 0302-36-36-879 ऐं 0312-34-01-287। खात्माए दर्द कोरस, सूर खां छुटकारो, सुकून भरी ज़िंदगी।
6: अक्सर वालदेन जो इहो चवण हूंदो आहे त असां बार बार पंहिंजे ॿारनि खे पोलियो जा कतरा छो पीआरियूं, जो त असांजे ॿार पहिरीं पोलियो जा कतरा पी चुको आहे। मुंहिंजो नालो प्रोफेसर डॉक्टर अमानुल्ला लयल आहे। मां ॿारनि जे शोबे में ख़िदमत अंजाम ॾियां थो डाउ यूनिवर्सिटी हेल्थ साइंस। बार बार पोलियो जा कतरा पीअण सां ॿार जी इम्यूनिटी जेका उहा बहितर थिए थी। हाणे जेका कैंपेन अचे थी जंहिंमें असां जेको पोलियो जो ॾींदासीं हुन में का बि सुई इस्तेमालु न थींदी बग़ैर कंहिं दर्द जे। वैक्सीन जेका पंहिंजे ॿार खे करायो त जीअं असांजो पाकिस्तान हिन पोलियो जहिड़े मूज़ी मर्ज़ मां जेके महफ़ूज़ रहनि।
7: केश ऐं किस्तन ते प्रीकास्ट RCC घरनि जूं पकियूं छितूं लॻाइण लाइ ख़ुशख़बरी। छा अव्हां चाहियो था अव्हां जे घरनि जूं छितूं पकियूं हुजनि त केश ऐं किस्तन ते 50 साल गारंटी सां छितूं लॻरायो। सीमेंट जी जाली, ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श होसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड, मातली।
8: खुशख़बरी, अवां जे पंहिंजे शहर मातली में अवां जो ॼातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं, सलीम कॉलोनी, टंडो गुलाम अली रोड, मातली। डॉक्टर अज़ा मुस्तफ़ा, CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण, औरतनि जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण, बांझपन।
9: डॉक्टर अज़ा मुस्तफ़ा, MBBS रेडियोलॉजी, अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी, हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। यादि रख, निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT, लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूदु आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी, मोबाइल नंबर 210-31-43-842।
10: خوشخبری خوشخبری صاف ۽ شفاف پاڻي صحت مند زندگي جي ضمانت
11: اوهان جي پنهنجي شهر ماتلي ۾ سندھ پيور ڊرنڪنگ واٽر 1.5 سال کان خدمت ڪري رهيو آهي سندھ پيور ڊرنڪنگ واٽر اعتماد جو نالو منرل واٽر اوزينيٽيڊ يوريفيٽيڊ
10: جيڪو پيش ڪري ٿو 330 ملي ليٽر 500 ملي ليٽر 1.5 ملي ليٽر پاڻي جي بوتل
11: 6 ليٽر پاڻي جي بوتل ۽ ٻيون پاڻي جو بوتلون متعارف ڪرائي رهيو آهي
10: ان کان علاوه اسان وٽ ريفل جي سہولت پڻ سستي اگتي موجود آهي
11: اوهان جي اعتماد کي قائم ڪندي اوهان جي ضرورت جو خیال رکھدے
10: آفس ہوجائے یا گھر یا کاروبار شادی ۽ ٻين تقریبات لاءِ ہاڻي اسان سان رابطو ڪريو اسان وٽ ماتلي شهر واسل لاءِ ہوم ڈيليوري جي سروس پڻ موجود آهي وڌيڪ معلومات لاءِ موبائل نمبر 0371800-3920
11: ایڈریس سندھ پیور ڈرنکنگ واٹر ویجو سونیری بینک بدین روڈ ماتلی
12: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
13: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
12: اماں عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
13: روزانو صبح جو 10 کھاں رات جو 10 بجے تائیں مریضن جو علاج کندی
12: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہئیں میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈیلیوری پن کئی ونجے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
13: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودھیک معلومات لائے 2347-3241-230
3: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے
4: سنتے رہو جی ایف ایم 90.4
14: چھاواں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
15: تپوئے جی ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
14: جے کو ہلے تو بنا بریک ہے مسلسل
15: ہاں گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف ایم ماتلی بدین
14: بس پو ہانے کھنو فون پینجے اشتہار ہلائن لائے
15: اساں جے اسٹیشن مینیجر یونس بکاری سان ہن نمبر تے رابطو کندا
14: 0331-2525-786
15: جی ہاں 2381-2525-786
14: جی ایف ایم ریڈیو نیٹ ورک
15: سندھ جو آواز

0: ਹਸੀ ਬੁਲਾਈਏ
1: ਹਾਂ
0: ਅਸੀਂ ਬੁਲਾਈਏ ਤੇ ਨਹੀਂ ਆਉਂਦੇ ਉਹ ਅਸੀਂ ਬੁਲਾਈਏ ਤੇ ਨਹੀਂ ਆਉਂਦੇ
1: ਉਹ ਬਾਬਾ ਮਲਕੂ ਸ਼ਾਮ ਜੋ ਅਚੇ ਮੰਜਨ ਜੋ ਅਚੇ ਪੰਜ ਸ਼ੋ ਤਸ ਜੇ ਮਲ ਦਿਲ ਚਵੇ ਸਲਿਓ ਚੇ
0: ਅਸੀਂ ਬੁਲਾਈਏ ਤੇ ਨਹੀਂ ਆਉਂਦੇ
1: ਤੇ ਸਾਸ਼ਾ ਵਾਲਾ ਮਲਕੂ ਤੇ ਦੀ ਨਕਿਓ ਬਾਬਾ ਕੁਲ ਰਿਕੋ پوسٹ کے لائک شیئر کرنا ہلو ٹائم ٹو وائن نیوز بریک جون سپوز شارٹ کو بھی بریک ہونا واپسی جلدی موٹی توانی ناسی تو کاری میں جوتی بیٹھا ہو جو
2: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
3: جاری ترقیاتی منصوبن تے تفصیلی گال بول بنی اگواڑن گڈیل دلچسپی وارن معاملن موجودہ سیاسی صورتحال تے بھی خیالن جی دیوٹ کئی رواداری سیاسی مشاورت وارو سلسلو جاری رکھنے تے بھی اتفاق رانا ثناء اللہ محمد اورنگزیب نذیر تارڑ احمد چیما علی پرویز ملک شزا فاطمہ بیا بھی ملاقات میں موجود رہا
4: آزاد کشمیر کے قانون ساز اسمبلی کے مخصوص سیٹن لائے پولنگ جو عمل مکمل نون لیگ اٹھ مخصوص سیٹن میں شان تے کامیاب پیپلز پارٹی بس سیٹوں حاصل کر سکی عورتوں کے پنج مخصوص سیٹن میں ٹن تے نون لیگ بن تے پیپلز پارٹی کامیابی مانی عالم ٹیکنک کے سیٹ تے بھی نون لیگ حاصل کرنے میں کامیاب تھی نون لیگ کے سہرش قمر مریم زمان مرم ایڈریس کامیابی مانی ورتی پیپلز پارٹی کے فرزانہ یعقوب زویا خورشید بین بھی کامیابی مانیوں عالمن کے سیٹن تے نون لیگ جو پیر مظہر سعید شاہ ٹیکنوکریٹ کے سیٹ تے بیرسٹر افتخار گیلانی کامیابی مانی
3: کراچی کے نوجوان واپاری میر رضا کیس کی عدالتی جانچ کے وارسن رد کر چڈیو عدالتی کمیشن جوڑن والی حکومتی فیصلے خلاف سندھ ہائی کورٹ میں درخواست داخل کیس کی جانچ لائے جی آئی ٹی جوڑن جو فیصلو وکیل جبران ناصر چوائے تے جانچ کمیٹی کی سفارش تے عدالتی کمیشن ٹھائی ویندی ہے حکومتی فیصلے بابت وارسن کے آگاہ نہ کیا میڈیا ذریعے خبر پئی ہے تو اساں کے 24 سوالن میں کہیں بھی ایک جو جواب نہ ملو میر رضا جا آخری فوٹیجز بھی نتھا ڈنا ونجن
4: بان سید آباد سمیت سیون تعلقے میں 212 اسکول جو عمارتوں خطرناک قرار سیل کرنے جو حکم سیون بان سید آباد جھانگارا برے بوبک واڑ ٹلٹی بمبا شاک بین علاقوں جا اسکول زبون حال بنل تالکے سیون اندر 28 ایلیمینٹری توڑی ہائی اسکول بھی خطرناک قرار 184 پرائمری اسکولوں کی عمارتوں خطرناک ہوجن سبب اسکول بھی ہند منتقل کرنے جو فیصلو سنجانا دھرن پارا اسکولوں کی عمارتوں کی فوری طور سے مراوت کرانے جو مطالبہ
3: بگڑ کے مختلف شاخن میں پانی کو خلاف آبادگار سراپا احتجاج انڈسائے تے دھرنوں خاور شاخ مویو شاخ میروال لنڈی شاخ بین شاخن میں پانی کو خلاف آبادگار احتجاج کیا آبادگار جو شاخن میں پانی چھوڑ کرنے کے مطالبہ میرپور ساخرو میں لگیا واہ جام برانچ گونگی شاخ میں پانی کو خلاف آبادگار جو احتجاج آبادگار ایکشن کمیٹی کے سر پہ پانی کو خلاف لیٹسٹ اسٹاف سے احتجاج مظاہرہ کیا شاخن میں پانی
4: سیون میں پٹیل کے سڈ سے سروس اسٹرکچر کی بحالی لائے احتجاجی ریلی استادن جو چون ہے تو سروس اسٹرکچر استادن جو جائز حق ہے دیر کوتاہی کے قبول نہ کیا وی سروس اسٹرکچر کے نوٹیفکیشن تھی جدوجہد جاری رکھاسی نوٹیفکیشن جاری کیا وجے
3: میں ٹاؤن ملازمن جو 6 مہینوں کا پگار نہ ملنے خلاف عورتن سمیت احتجاج ڈیلی ویژن سے کم کر ملازمن عورتن بارن سمیت احتجاجی مظاہرہ کیا ملازمن موجود معصوم بارن کے فیس نہ ہونے سبب اسکولوں میں بے دخل کیا ویو ہے گھر میں فاقہ کشی والی صورتحال ہے
4: نواب شاہ جی عدالت پر مزاحمت رینجرس انسپیکٹر قتل کیس میں بن جوابدارن کے موت کی سزا بدائے چڑی دہشت گردی تروڑ عدالت رینجرس انسپیکٹر شارک کے قتل کیس کی بدنی کئی عدالت جوابدار کریم بخش گوپانگ سرور راؤ کے بھیرا موت 25 لکھ ڈنڈ کی سزا بدائے چڑی جوابدارن خلاف 2024 میں قاضی احمد روڈ سے قتل تھل رینجرس انسپیکٹر شارک کے قتل کیس داخل ہو
3: ماتلی وے جو تیز رفتار وین ٹائر ٹوٹن سبب کل ٹی ایک مسافر فوت 15 کا ودیک زخمی حیدرآباد کا ماتلی ویندڑ وین ٹنڈو محمد خان روڈ سے میرانی موری سٹاپ بٹ کلٹی تھی گئی حادثے کے نتیجے میں ٹنڈو محمد خان واسی فیصل میمن فوت تھی گئے فوتی جو مڑ زخمی کے اسپتال منتقل
2: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
5: आप सुन रहे हैं
6: जीए एफएम
5: 88 नेटवर्क सिंध की आवाज।
7: अक्सर माण्हुनि जो सवाल हूंदो आहे असांखे, साईं पोलियो जी वैक्सीन 10 सालनि ताईं छो थी ॾिनी वञे? त जेको आहे असां वटि जेके ॿार आहिनि अक्सर कमज़ोर आहिनि, हुन में इम्यूनिटी तमामु घटि हूंदी आहे, हाई रिस्क हूंदा आहिनि। उन खां अलावा असांजी एरिया हाई रिस्क आहे, ओवरऑल पूरो सूबो, पूरो पाकिस्तान। तंहिंजे करे तव्हांखे वैक्सीन जे लाइ उमिरि जी हदि कोन्हे, कंहिं बि जॻह ते वैक्सीन, कंहिं बि उमिरि ते पोलियो लॻी सघे थो, कंहिं उमिरि ते वैक्सीन करे सघे थो, पर रेशियो वधीक 10 सालनि खां घटि आहे। तंहिंजे करे असांजो रिक्वेस्ट आहे सभिनी खे बूस्टर डोज लॻाए।
8: अमर सिंध जे सींध में हिकु चमकंदड़ सितारो,
9: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
8: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतुनि जे बीमारियुनि जी माहिर डॉक्टरियाणी डॉक्टर अतीका सईद,
9: रोज़ानो सुबुह जो 10 खां राति जो 10 बजे ताईं मरीज़नि जो इलाज कंदी।
8: औलाद जो न थियण, औरतुनि जे मखसूस बीमारियुनि, हीअ में सूर, चेल में सूर, रत जो घटि थियण, कमज़ोरी ऐं औरतुनि ऐं ॿारनि जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी। ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
9: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली। वधीक मालूमात लाइ 2347-3241-230।
10: कैश ऐं किस्तनि ते प्री कास्ट RCC घरनि जूं पकियूं छितूं लॻाइण लाइ ख़ुश ख़बरी। छा अव्हां चाहियो था अव्हां जे घरनि जूं छितूं पकियूं हुजनि त कैश ऐं किस्तनि ते 50 साल गारंटी सां छितूं लॻरायो। सीमेंट जी जाली, ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख्श खोसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड मातली।
11: खुशखबरी, अवां जे पंहिंजे शहर मातली में अवां जो ॼातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं, सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली। डॉक्टर अज़ा मुस्तफ़ा, CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण, औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण, बांझपन।
8: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। यादि रख निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT, लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी, मोबाइल नंबर 2310-31-43-842।
12: खुशखबरी, खुशखबरी, साफ ऐं शिफ़ाफ़ पाणी सेहतमंद ज़िंदगी जी ज़मानत।
13: अव्हां जे पंहिंजे शहर मातली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे। सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो, मिनरल वाटर ओज़िनेटेड यूरिफिटेड,
12: जेको पेश करे थो 330 मिलीलीटर, 500 मिलीलीटर, 1.5 मिलीलीटर पाणी जी बोतल,
13: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे।
12: हुन खां अलावा असां वटि रिफल जी सहूलियत पिण सस्ते अॻिते मौजूद आहे।
13: अव्हां जे इतमाद खे क़ाइम कंदे, अव्हां जी ज़रूरत जो ख़्यालु रखंदे,
12: ऑफिस हुजे या घर या कारोबार, शादी ऐं ॿियनि तकरीबात लाइ हाणे असां सां राब्तो करियो। असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिण मौजूद आहे। वधीक मालूमात लाइ मोबाइल नंबर 03718003920।
13: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर, वेझो सोनेरी बैंक, बदीन रोड, मातली।
8: छा अव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो?
10: त पोइ GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
8: जेको हले थो बिना ब्रेक ऐं मुसलसल।
10: گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف اے ماتلی بدین
6: بس پو ہانے کھنو فون پینجے اشتہار لائن لائے
10: اسانجے اسٹیشن مینیجر یونس بکاری سان ہن نمبر تے رابطو کندا
6: 0331252578 6
10: جی ہاں 2311525786
6: جی ایف ایم ریڈیو نیٹ ورک
10: سندھ جو آواز

0: وڈے وزیر سید مراد علی شاہ جی وزیر اعظم شہباز شریف سے ملاقات سندھ کے معاملن اور جاری ترقیاتی منصوبن تے تفصیلی گال بول سیاسی صورتحال تے بھی خیالن جی دے وٹھ رواداری اور سیاسی مشاورت وارو سلسلو جاری رکھن تے بھی اتفاق رانا ثناء اللہ محمد اورنگزیب اعظم نذیر تارن بیا بھی ملاقات میں موجود ہوا پارلیامنٹ ہاؤس اسلام آباد میں اپوزیشن جماعتن جو گڈل اجلاس محمود خان اچکزئی مولانا فضل الرحمان بیرسٹر گوہر سمیت سمورن مخالف در جماعتن جا پارلیمانی اگوان ممبر شریک جمہوریت جی بحالی لائے پارلیامنٹ کے اندر باہر گڈل طور جدوجہد کرن تے بھی غور وچار اہم فیصلن جو امکان سسٹم ناکام ناہے تھو ڈلیور کرے رہو ہے سسٹم بابت بہتر فیصلو عوامی کر سکے تو قومی اسمبلی کے اسپیکر سردار آیا صادق چیو ہے تو حالتوں پہ گھنی خراب ہوئیں ہانے بہتر تھی چکی ہیں معاشی صورتحال میں بہتری وزیر اعظم فیلڈ مارشل کے کوششن جو نتیجہ ہے عالمی ریٹنگ ایجنسی موڈیز پاکستان کی کریڈٹ ریٹنگ میں بہتری کرے چھڑی خود مختار کریڈٹ ریٹنگ سی اے اے ون میں ودائے بی تھری کئی وئی وزیر اعظم شہباز شریف کریڈٹ ریٹنگ میں بہتری کی آجیاں کندے چھو ہے تو حکومتی معاشی ٹیم کے کوششن جو نتیجہ ہے آزاد کشمیر کے قانون ساز اسمبلی کے نون چونڈل 46 ممبرز حلف کھنی ورتو آزاد کشمیر اسمبلی کے اسپیکر نون چونڈل ممبرز کا حلف کھن آیا آزاد کشمیر اسمبلی کے 8 مخصوص سیٹن میں بھی نون لیگ 6 سیٹن تے کامیابی مارن بعد ایوان میں نون لیگ کی سیٹن جو انگ ودی 31 تھی ویو پیپلز پارٹی 14 سیٹوں مانے سکی سندھ ہائی کورٹ کے چیف جسٹس کراچی واسی میر رضا کیس کی جانچ لائے عدالتی کمیشن جوڑے چھڑے جسٹس عمر سیال کمیشن کی سربراہی کندو جانچ لائے مہینے جو وقت مقرر کراچی کے میئر مرتضی وہاب چیو ہے تو عدالتی کمیشن تے میر رضا کے وارسن کے سہکار کرنو پوندو نہ تو یہ سلسلو ہلندو رہندو جانچ دوران تھل کوتا ہن کے ساموں اچن گرجے پولیس اور جانچ ادارہ کمیشن کی مدد کندا حکومت کی ترجیح میر رضا کے مائٹن کے مطمئن کرنا ہے میر رضا قتل کیس میں عدالتی کمیشن جوڑن خلاف جی آئی ٹی جی قیام لائے وارسن کی درخواست سندھ ہائی کورٹ میں بدھنی جسٹس عدنان کریم میمن دھرن کے نوٹس جاری کرے چھڑیا 31 اگست تے جواب طلب درخواست میں میر رضا جو پوسٹ مارٹم کندڑ ڈاکٹر اسامہ ڈاکٹر سمیہ کیس کی جانچ کندڑ ٹیم کے ممبر سمیت 19 جڑن کے دھر بنایا ویو درخواست گزار کے وکیل جبران ناصر چھو تو پولیس کی جانچ اجا تین کئی حتمی نتیجے تے نہ پہنتی عدالتی کمیشن سا کیس کی جانچ تے ناکاری اثر پوندا کمیشن کی انکوائری کے عدالت میں چالان طور پیش نہ تو کرے سکجے گڈل جانچ ٹیم قائم کرن ضروری ہے
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: ہر دن ہر پہر زندگی کی لہر جی اے ایف ایم 88 نیٹ ورک سندھ کی آواز
3: ایک مضبوط پاکستان کی بنیاد ہمارے صحت مند بچے ہیں پولیو بچوں میں عمر بھر کی معذوری کا سبب بن سکتا ہے مگر اس سے بچاؤ ممکن ہے اگر آپ کا بچہ 10 سال سے کم عمر کا ہے تو اس اگست اسے اپنے قریبی صحت مرکز لے کر جائیں اور پولیو بوسٹر ڈوز ضرور دلوائیں یہ بوسٹر ڈوز محفوظ مؤثر بغیر درد اور بغیر سوئی کے ہے مل کر ہم ہر بچے کو پولیو سے محفوظ بنائیں گے مل کر ہم پاکستان کو پولیو سے پاک بنائیں گے
4: امڑ سندھ کے سیند میں ایک چمکندڑ ستارو
5: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
4: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
5: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
4: اولاد جو نتھین औरतुन जे मखसूस बीमारियन हई में सूर चेल में सूर रत जो घट थियन कमजोरी आई औरतुन ऐं बारड़न जो इलाज आई अल्ट्रासाउंड कंदी आहे आई नॉर्मल डिलीवरी पिण कई वञे थी आई डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
5: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली वधीक मालूमात लाइ 247-3241-230। कैश ऐं किस्तन ते प्रीकास्ट RCC घरन जूं पकियूं छितूं लॻाइण लाइ खु़शख़बरी। छा अव्हां चाहियो था अव्हां जे घरन जूं छितूं पकियूं हुजनि त कैश ऐं किस्तन ते 50 साल गारंटी सां छितूं लॻरायो। सीमेंट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श खोसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड मातली।
6: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अवां जो जातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली। डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण बांझपन।
4: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। याद रख निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी मोबाइल नंबर 2310-3143-842।
7: खुशखबरी साफ ऐं शिफ़ाफ़ पाणी सेहतमंद ज़िंदगी जी ज़मानत।
8: अव्हां जे पंहिंजे शहर मातली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे। सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो मिनरल वाटर ओज़िनेटेड यूरिफिटेड
7: जेको पेश करे थो 330 मिलीलीटर 500 मिलीलीटर 1.5 मिलीलीटर पाणी जी बोतल
8: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे।
7: हुन खां अलावा असां वटि रिफल जी सहूलियत पिण सस्ते अॻिते मौजूद आहे।
8: अव्हां जे एतमाद खे क़ाइम कंदे अव्हां जी ज़रूरत जो ख़्यालु रखंदे
7: ऑफिस हुजे या घर या कारोबार शादी ऐं ॿियनि तक़रीबात लाइ हाणे असां सां राब्तो करियो। असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिण मौजूद आहे। वधीक मालूमात लाइ मोबाइल नंबर 03718003920।
8: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर वेझो सोनेरी बैंक बदीन रोड मातली।
4: छा तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
5: त पोइ GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
4: जेको हले थो बिना ब्रेक ऐं मुसलसल।
5: ऐं हा, ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GAFM मातली बदीन।
4: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
5: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा।
4: 03132525786।
5: जी हा, 2315525786।
4: GAFM रेडियो नेटवर्क
5: सिंध जो आवाज़।